0: शर्तों की खिलाफ वर्जी करने पर गूगल पर 40 करोड़ 30 लाख यूरो का जुर्माना आयद किया है। अब खबरें तफसील से। सोवियत जमहूरिया द्रौपदी मुर्मू आज शाम गुजरात के एकता नगर में 72वें कौमी फिल्म अवार्ड पेश करेंगी। ये अवार्ड देने का सिलसिला 1954 में शुरू हुआ था और ये अवार्ड सिनेमा में फीचर, गैर फीचर और कहानी समेत मुख्तलिफ जुमरों में फनकारी और तकनीकी महारत को तस्लीम करते हुए मुल्क के आला तरीन सिनेमा एजाज की नुमाइंदगी करते हैं। इत्तला नशरियात की वजारत की जानिब से एक बड़े पॉलिसी कदम के तौर पर अवार्ड दिए जाने की ये तकरीब कौमी राजधानी से बाहर किसी दीगर रियासत में हो रही है। सभी जमहूरिया मुमताज अदाकार अनंतनाग को 2024 के दादा साहेब फाल्के अवार्ड से सरफराज करेंगी। तारीखी एकता नगर में रोशनियों के साथ शानदार स्टेज सज चुका है क्योंकि केवड़िया पहली बार तारीखी 72वें नेशनल फिल्म अवार्ड की मेजबानी के लिए पूरी तरह तैयार है। भारतीय सिनेमा के इस अजीम शान जश्न के लिए मुल्क भर से नामवर अदाकारों, मारूफ फिल्म साजों और तकनीकी माहिरीन ने तकरीब गाह पहुंचना शुरू कर दिया है। यह तकरीब साल 2024 की शानदार सिनेमाई कामयाबियों को सराहने के लिए मुनाकिद की जा रही है। फीचर फिल्मों के अहम ऐलानात में आर्टिकल 370 को बेहतरीन फीचर फिल्म के लिए मुंतखब किया गया है, जबकि यामी गौतम ने इस फिल्म में अपने किरदार के लिए बेहतरीन अदाकारा अवार्ड जीता है। बेहतरीन अदाकार का एजाज ब्रह्म युगम के लिए ममूटी और चंदू चैंपियन के लिए कार्तिक आर्यन को मुश्तरक तौर पर दिया गया है। राजकुमार पेरियसामी ने अमरन के लिए बेहतरीन हिदायतकारी का अवार्ड हासिल किया है, जबकि कालकी 2898 एडी को बेहतरीन मकबूल फिल्म का अवार्ड मिला। रणदीप हुडा ने स्वतंत्र वीर सावरकर के लिए बेहतरीन डेब्यू डायरेक्टर का अवार्ड जीता है। वजीर खारजा एस जे शंकर ने न्यूयॉर्क में अकवामी मुत्तहिदा जनरल असेंबली के इजलास के मौके पर कल रात फ्रांस, इक्वाडोर, स्लोवाकिया और स्विट्जरलैंड के वजराए खारजा के साथ बातचीत की और इलाकाई और आलमी उमूर पर तबादले ख्याल किया। डॉ जयशंकर अकवामी मुत्तहिदा जनरल असेंबली के 81वें इजलास के लिए भारतीय वफद की सरबराही करते हुए इतवार को न्यूयॉर्क सिटी पहुंचे हैं। डॉ जयशंकर इस महीने की 26 तारीख को अकवामी मुत्तहिदा जनरल असेंबली के पोडियम से उमूमी बहस के दौरान आलमी रहनुमाओं से खिताब करेंगे। फ्रांस के वजीर खारजा के साथ उनकी मुलाकातों का सिलसिला शुरू हुआ। एक सोशल मीडिया पोस्ट पर डॉ जयशंकर ने कहा कि बाकायदगी से मीटिंगों और टेली कॉन्फ्रेंस के जरिए दोनों मुल्कों को खसूसी आलमी कलीदी साझेदारी की रफ्तार बरकरार रखने में मदद मिली है। उन्होंने बताया कि मीटिंग के दौरान इलाकाई और आलमी उमूर, खासतौर पर यूक्रेन और खलीज के बहरान पर तबादले ख्याल किया गया। दोनों रहनुमाओं ने अकवामी मुत्तहिदा की सलामती काउंसिल में इस्लाहात समेत कसीर रुखी मामलात पर भी बातचीत की। इंतखाबी कमीशन मगरबी बंगाल में ट्रिब्यूनल की तादाद में इजाफा करने का इरादा रखता है ताकि उन अफराद की दरखास्तों पर तेजी के साथ कार्रवाई को यकीनी बनाया जा सके जिनके नाम एसआईआर अमल के दौरान वोटर फहरिस्तों में शामिल नहीं किए गए हैं। रियासत में फिलहाल 19 ट्रिब्यूनल्स हैं। हमारे नामा निगार ने बताया है कि उम्मीद है कि इंतखाबी कमीशन आज सुप्रीम कोर्ट में अपने इस मौकिफ को पेश करेगा कि रियासत में हर लोकसभा हल्के के लिए एक ट्रिब्यूनल मुकर्रर करके इनकी तादाद बढ़ाकर कम से कम 42 की जानी चाहिए। सुप्रीम कोर्ट में आज वोटर फहरिस्तों पर खसूसी तफसीली नजर सानी से मुतालिक 13 दरखास्तों की समाअत होनी है। घरेलू तवानाई की दस्तियाबी, बुनियादी ढांचे की मंजूरी, पानी के फिर से इस्तेमाल और अहम मादनियात के सप्लाई निजाम को महफूज रखने से मुतालिक 4 मुत्तफिका नतीजे इख्तियार करने में भारत भी G20 के दीगर मुल्कों के साथ शामिल हो गया है। टेक्सास के ह्यूस्टन में व्हाइट हाउस की तवानाई से मुतालिक कौमी कौंसिल, तवानाई और दाखिली उमूर के महकमे और माहौलियात के तहफ्फुज़ से मुतालिक एजेंसी ने इस 3 रोजा मीटिंग का एहतमाम किया था। बरतानिया ने ईरान की पुष्ट पनाही वाले हौसियों के हमलों से निपटने की खातिर सऊदी अरब को महदूद फौजी मदद फराहम करने से इत्तेफाक किया है। हौसी यमन के सबसे ज्यादा आबादी वाले इलाकों पर कंट्रोल रखते हैं। सऊदी अरब ने उनकी तरफ से हमलों में इजाफे के बाद बरतानिया से मदद तलब की थी। इस साल फरवरी में ईरान पर अमरीकी और इसराइली हमलों के आगाज के बाद से जारी जंग के दौरान ये एक नई महाजार आई है। आने वाले दिनों में बरतानिया फजा में ही लड़ाका तैयारों को ईंधन फराहम करने की खातिर एक वॉयजर तैयारा तैनात करेगा। برطانیہ اور سعودی عرب دہائیوں سے قریبی فوجی اتحادی رہے ہیں اور برطانیہ سعودی عرب کو ہتھیار سپلائی کرنے والے بڑے ملکوں میں سے ایک ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ امریکہ ایران پر اقتصادی دباؤ بڑھا رہا ہے۔ اس نے ایران کو وارننگ دی ہے کہ کل سے ایران کے ایئر لائنز بین الاقوامی ایویشن سے باہر کی جا سکتی ہیں۔ ایک امریکی نیوز چینل سے بات چیت میں امریکہ کے وزیر خزانہ سکاٹ بیسنٹ نے کہا کہ امریکی اقتصادی بندشوں کے نتیجے کے طور پر 23 ستمبر سے دنیا بھر میں ایران کی تمام تر ایئر لائنز پر پابندی ہوگی۔ انہوں نے متنبع کیا کہ ایرانی پروازوں کو ایندھن، لینڈنگ کی سہولیات اور ٹکٹ وغیرہ جیسی خدمات فراہم کرنے والی غیر ملکی کمپنیوں کو بھی ان امریکی پابندیوں کا سامنا کرنا پڑ سکتا ہے۔ یہ اقدام امریکہ کے آپریشن اکنامک آؤٹ کاسٹ کا حصہ ہے، جس کا مقصد بین الاقوامی مالیاتی اور کمرشل نیٹورک تک ایران کی رسائی کو روکنا ہے۔ اس دوران امریکہ اور ایران کے درمیان جاری تنازع کے سلسلے میں رواں ہفتے نیو یارک میں سفارتی سرگرمیاں خاص توجہ کی حامل رہیں گی، جہاں اقوام متحدہ کا 81واں اجلاس جاری ہے۔ ایران کی سرکاری میڈیا رپورٹس کے مطابق ایران کے صدر مسعود پزشکیان آج نیو یارک پہنچ سکتے ہیں، جبکہ وزیر خارجہ عباس عراقچی پہلے ہی وہاں پہنچ چکے ہیں۔ اس دوران عرب ایران براہ راست مذاکرات پر بھی زور دیا جا رہا ہے۔ متحدہ عرب امارات کے صدر کے سفارتی مشیر ڈاکٹر انور درجاش نے یہ کہتے ہوئے ایران کے ساتھ تعلقات میں ایک نئی طرز فکر پر زور دیا ہے کہ علاقائی سلامتی سے متعلق مذاکرات نہ صرف ایران اور امریکہ کے درمیان بلکہ ایران اور عرب ممالک کے درمیان بھی ہونے چاہئیں۔ ادھر قطر نے ایران اور اس کے پڑوسی خلیجی ممالک کے ایک دوسرے پر وسیع تر اقتصادی انحصار کو دیر پا علاقائی استحکام میں تعاون اور خلیجی ممالک میں سیکیورٹی کی ضمانت کا ایک راستہ قرار دیا ہے۔ آئرلینڈ کے ڈیٹا پروٹیکشن کمیشن نے گوگل پر 40 کروڑ 30 لاکھ یورو کا جرمانہ لگایا ہے۔ یہ جرمانہ لوگوں کا سراغ لگانے کے طریقوں سے متعلق، یورپی یونین کے رازداری سے متعلق سخت ضابطوں کی خلاف ورزی کی پاداش میں عائد کیا گیا ہے۔ نگراں ادارے نے یہ پتہ لگایا کہ 2018 اور 2020 کے درمیان گوگل نے غیر قانونی طریقے سے یوزرز کی لوکیشن جانکاری کو ٹریک کیا اور پروسیس کیا، اور اس کے لیے اس نے 3 اصل فیچرز اپنی ویب اور ایپ سرگرمی کی سیٹنگ، اپنے لوکیشن ہسٹری میپنگ ٹول اور لوکیشن ایکوریسی کا استعمال کیا جو اینڈرائڈ آپریٹنگ نظام میں موجود ہیں۔ آئرلینڈ 27 ملکوں پر مشتمل یورپی یونین میں گوگل کے لیے اہم نگراں ملک ہے، کیونکہ امریکہ کی اس بڑی ٹیک کمپنی کا یورپ میں ہیڈ کوارٹر ڈبلن میں واقع ہے۔ آئرلینڈ کے اس نگراں ادارے نے ان معاملات میں قائدانہ رول ادا کیا اور اس 6 سال کی تحقیقات میں نتیجہ اخذ کیا کہ گوگل نے اس حساس ڈیٹا کو جس طرح سے سنبھالا ہے، اس کے بارے میں یہ کمپنی کھلا، منصفانہ اور شفاف طرز عمل اختیار کرنے میں ناکام رہی ہے۔ جھارکھنڈ میں کرم تہوار آج روایتی جوش و جذبے کے ساتھ منایا جا رہا ہے۔ اس تہوار پر جھارکھنڈ کی قبائلی ثقافت و فطرت کا جشن منایا جاتا ہے اور بھائی بہن کے رشتے کو یاد کیا جاتا ہے۔ صدر جمہوریہ دروپدی مرمو نے کرم پوجا کے موقع پر ملک کے لوگوں کو مبارکباد دی ہے۔ ایک سوشل میڈیا پوسٹ میں صدر جمہوریہ نے کہا کہ یہ تہوار فطرت کے تئیں اظہار تشکر، فرض کے تئیں لگن اور بھائی چارے کے جذبے سے وابستہ ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو آج شام گجرات کے کیوڑیا میں ایکتا نگر کے مقام پر 72ویں قومی فلم ایوارڈز پیش کریں گی۔ وزیر خارجہ ایس جے شنکر نے نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے اجلاس کے موقع پر فرانس، ایکویڈور، سلوواکیا اور سوئٹزرلینڈ کے وزرائے خارجہ کے ساتھ بات چیت کی ہے۔ برطانیہ نے ایران کی پشت پناہی والے حوثیوں کے حملوں سے نمٹنے کے لیے سعودی عرب کو محدود فوجی مدد فراہم کرنے سے اتفاق کر لیا ہے، اور آئرلینڈ کے ڈیٹا کے تحفظ سے متعلق کمیشن نے یورپی یونین کے رازداری سے متعلق ضابطوں کی خلاف ورزی کرنے پر گوگل پر 40 کروڑ 30 لاکھ یورو کا جرمانہ عائد کیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
1: میڈیم ویوز 1071 کلو ہرٹز، موبائل ایپ نیوز آن AIR اور DD فری ڈش پر اردو سروس کی نشریات کا سلسلہ جاری ہے۔ پیش و خدمت ہے فلمی دوگانوں کا پروگرام میرے سر میرا تمہارا۔